0: زندگی پیچیدہ، ڈیزاپوائنٹنگ یا سلو لگ سکتی ہے۔ جیسا کہ آپ سب جانتے ہیں کہ حقیقی تعلق اسی نہیں ہوتا، اس میں آپ کو دوسرے انسان کو سمجھنا پڑتا ہے، کبھی آپ کی خواہش اور اس کی خواہش مختلف ہوگی، کبھی آپ کو انتظار کرنا ہوگا، کبھی اپولوجی دینی ہوگی، کبھی اپنی ایگو کم کرنی ہوگی، کبھی پارٹنر کی ایموشنل اسٹیٹ کو سمجھنا ہوگا، یہی انسانیت ہے۔ لیکن اگر دماغ ایسے ریوارڈ کا عادی ہو جائے جو متا ما ارید، یعنی جب چاہا فوراً مل جائے، تو حقیقی انسان سے وہی رسپانسونیس مانگنے لگتا ہے جو مشین یا کانٹینٹ پلیٹ فارم دیتا ہے، حالانکہ انسان مشین نہیں ہے۔
1: آئیے طلحہ اشرف الزمان کے ساتھ سنیے پرلز آف دا قرآن، صرف ایف ایم 107 پر۔
0: اس طرح سامعین کرام، نئی نسل کے مسائل کو صرف یہ حرام ہے کہہ کر ختم کر دینا تربیتی طور پر کافی نہیں۔ نوجوان کو یہ بھی سمجھانا ہوگا کہ یہ کانٹینٹ تمہاری ایکسپیکٹیشن کیسے شیپ کرتا ہے۔ اسی طرح انہیں ہمیں یہ بتانا ہے کہ آن ڈیمانڈ اسٹیمولیشن ریئل ریلیشن شپ سے کیسے مختلف ہے، یعنی اخلاقی تعلیم کے ساتھ سائیکولوجیکل لٹریسی بھی ضروری ہے۔ سامعین کرام، اگر ہم ہزاروں سال پیچھے جائیں تو انسان کی زندگی بہت مختلف تھی۔ وہ ہنٹر گیدرر لائف سٹائل میں رہتا تھا، کھانا ہر وقت اویلیبل نہیں تھا، اسے خوراک کے لیے چلنا پڑتا تھا، تلاش کرنا پڑتا تھا، کبھی شکار کرنا پڑتا تھا، کبھی پودے اور جڑی بوٹیاں جمع کرنی پڑتی تھی۔ روزانہ بہت زیادہ فزیکل موومنٹ معمول کا حصہ تھی، حتیٰ کہ تقریباً 20,000 قدم روزانہ چلنا یہ زندگی کا حصہ تھا۔ آج ہم 10,000 قدم پورے کریں تو اسمارٹ واچ مبارکباد دیتی ہے، حالانکہ پہلے تو 20,000 قدم زندہ رہنے کی شرط تھی۔ فرق دیکھیے، اس وقت موومنٹ یہ آپشنل نہیں تھی، آج موومنٹ ایک شیڈیول ایکٹیویٹی بن گئی ہے۔ پرانے انسان کے لیے کھانا بنیادی طور پر سروائیول تھا، کھانا ہر وقت دستیاب نہیں تھا، نہ مڈ نائٹ ڈلیوری، نہ فریج میں 10 قسم کے سنیکس، نہ ہر گھنٹے کچھ نہ کچھ کھانے کی عادت۔ انسان کا جسم کنٹینیوس ایٹنگ کے لیے نہیں بنا تھا، کیونکہ خوراک تاریخی طور پر مسلسل دستیاب ہی نہیں ہوتی تھی، کبھی کھانا ملا، کبھی نہیں ملا، کبھی ایک دن کم کھایا، کبھی دو دن، کبھی موسم کے مطابق چیزیں دستیاب تھیں۔ تو پرانے انسان کے ماحول میں نیچرل لمٹس تھی، کھانا ختم، رات ہو گئی، موسم بدل گیا، یا فروٹ سیزن ختم۔ اور آج اگر آپ کمپیئر کر کے دیکھیں تو انلمیٹیڈ ایکسس ہمارے بایولوجی کے لیے اب نارمل پریشر بن رہے ہیں۔ ویسے آج کی اس پوری گفتگو کو اگر ایک سوال میں سمیٹنا ہو تو شاید وہ یہی ہوگا کہ کیا ہم فون کو استعمال کر رہے ہیں، یا فون ہمیں ایز اے کمرشیل، وہ خود ہمیں استعمال کر رہا ہے۔ سامعین کرام، پروگرام کے اس مرحلے میں ہم آپ کے سامنے پیش کریں گے 3 مختلف تجربات، 3 الگ الگ لوگ، 3 الگ الگ سٹوریز، لیکن تینوں کا مرکزی پیغام ایک ہے کہ جب انسان مسلسل ڈیجیٹل اسٹیمولیشن سے کچھ فاصلے پر جاتا ہے تو اسے اپنے وقت، ذہن اور زندگی کی وہ چیزیں دوبارہ دکھائی دینے لگتی ہیں جو شور میں گم ہو گئی تھیں۔ پہلا شخص بتاتا ہے کہ جب اس نے کئی ہفتوں اور بعض اوقات مہینوں تک سوشل میڈیا سے فاصلہ اختیار کیا تو وہ اس کی زندگی کے سب سے پروڈکٹیو اتوار میں سے تھے۔ اندر ایک عجیب سا سکون آیا، ذہن ریلیکس ہوا، ہر لمحے کسی نئی اسٹیمولیشن کی طلب کم ہوئی۔ وہ شخص کہتا ہے کہ میں نے کچھ ہیبٹس فوراً چھوڑ دیں، کچھ چھوڑنے میں سال لگے، اور کچھ ایسی ہیں جن کے خلاف آج بھی اسٹرگل کر رہا ہوں۔ وہ شخص ایک نہایت مؤثر تعبیر استعمال کرتا ہے کہ میں خود کو قیدی محسوس کرتا تھا۔ یہی ایڈکشن لائک ہیبٹ کی اصل ٹریجڈی ہے۔ انسان جانتا ہے کہ یہ میرے لیے اچھا نہیں، پھر بھی کرتا ہے، وہ چھوڑنا چاہتا ہے، پھر واپس جاتا ہے، وہ خود اپنی خواہش کے سامنے کمزور محسوس کرتا ہے۔ اب دوسرے بندے کا تجربہ بھی سن لیجئے۔ اس نے تقریباً 6 ماہ کے لیے اسمارٹ فون چھوڑ کر ایک سادہ ڈمپ فون استعمال کیا، نہ انٹرنیٹ، نہ کوئی میسیج۔ تو ابتدا میں لوگوں کو عجیب لگا، تم کہاں ہو، ارے میسیج دیکھا نہیں۔ مگر کچھ عرصے بعد ایک حیرت انگیز بات سامنے آئی کہ جن میسیج کو وہ پہلے ارجنٹ سمجھتا تھا ان میں سے زیادہ تر واقعی ارجنٹ نہیں تھے۔ اگر کچھ واقعی اہم ہوتا لوگ کال کر لیتے۔ تو یہاں انسان کو ایک بہت بڑا الوشن ٹوٹتا ہوا دکھائی دیتا ہے کہ ہر نوٹیفیکیشن ضروری نہیں ہوتی۔ वो बताता है कि गाड़ी में बैठा तो साथ वाले इंसान से बात करने लगा, सड़क पर चलते हुए फोन की जरूरत नहीं पड़ी, मस्जिद में दाखिल हुआ तो दिली तस्कीन, गर्दन हमेशा स्क्रीन की तरफ झुकी हुई नहीं थी, रास्ता दोबारा याद होने लगे, महफिल में बैठा तो वाकई मजलिस में बैठा। यानी यहाँ एक खूबसूरत बात आ गई कि फिजिकल प्रेजेंस यानी इमोशनल प्रेजेंस में वापस बदल गई। हालांकि आज की हकीकत यह है कि हम अक्सर घर में होते हैं मगर घर वालों के साथ नहीं होते, मस्जिद में होते हैं मगर जहन नोटिफिकेशन में। यही मॉडर्न एब्सेंस है जिसे मौजूद जहन गायब है। वो कहता है कि जब मुझे पहले से दोस्त की हर स्टोरी, हर ट्रिप, हर अपडेट मालूम ना होती तो मुलाकात में बात करने को कुछ होता था, क्या हुआ, कहाँ गए थे, कैसे रही, अब गुफ्तगू फ्रेश थी। आज हम अक्सर किसी दोस्त से मिलते हैं और कहते हैं हाँ सब देखा सोशल मीडिया पर, तो फिर मुलाकात में डिस्कवरी कहाँ रही। सोशल मीडिया ने हमें इंफॉर्मेशन बहुत दी मगर कभी कॉन्वर्सेशन का हुसन कम कर दिया है। फिर मस्जिद और फोन के ताल्लुक से वो बताता है कि हम में से कितने लोग मस्जिद के दरवाजे तक मैसेज करते हुए आते हैं, नमाज खत्म होते ही फौरन फोन खोलते हैं, यानी जबान ने अस्सलाम वालेकुम कहा मगर जहन अभी नमाज से बाहर आने से पहले नोटिफिकेशन में दाखिल हो गया। सवाल यह है कि हमने नमाज पढ़ी या सिर्फ मोशंस मुकम्मल किए। अगर दिन में सिर्फ 5 मरतबा भी हम फोन से मुकम्मल फासला रख लें तो शायद ये खुद एक बड़ी स्पिरिचुअल रिसेट बन सकती है। हम दिल में कह लेते हैं कि बस थोड़ा वक्त जाया हो गया, हालांकि हकीकत में वक्त कोई अलग चीज नहीं, आपकी उम्र ही वक्त है, कतरा छोटा है मगर कतरे जमा हो तो समंदर बनता है, एक सेकंड मामूली है मगर यही सेकंड्स जमा होकर जिंदगी बनते हैं, इसीलिए वक्त की कदर दरअसल लाइफ अवेयरनेस है। आपके पास माल कम हो तो दोबारा आ सकता है लेकिन आज के 3 घंटे दोबारा नहीं आएंगे। जबकि कुछ लोग ऐसे भी हैं जो वो वक्त भी इस्तेमाल करते हैं जिसे बाकी लोग डेड टाइम समझते हैं, अजान और इकामत के दरमियान, इंतजार के वक्त, ट्रैफिक में, वर्क के दौरान, रेस्टोरेंट में वेट करते हुए, सफर में। तो मकसद ये नहीं कि इंसान हर सेकंड को प्रोडक्टिविटी मशीन बना दे, आराम भी जरूरी है लेकिन फर्क ये है कि रेस्ट कॉन्शियस ड्रिफ्ट नहीं, लेकिन फर्क ये है कि रेस्ट कॉन्शियस हो ड्रिफ्ट नहीं। फिर तीसरे तजुर्बे की तरफ आते हैं। तीसरे शख्स ने 1 साल के लिए सोशल मीडिया प्लेटफॉर्म्स तर्क कर दिए। वो बताता है कि उससे पहले वो कॉन्टेंट क्रिएटर होने के बहाने रोजाना 3-4 घंटे सिर्फ एक एक रील्स बनाने में गुजार देता था, एक रील फिर दूसरी फिर तीसरी, और इस तरह वक्त का एहसास खत्म। बिलाखिर उसने फैसला किया बस, और 1 साल बाद वो ये कहता है कि उसके बेहतरीन फैसलों में से एक था। उसने 1 साल में कुरान के 4 अज्जा हिफ्ज किए, शरी उलूम के बाकायदा कोर्सेस में दाखिला लिया, कई एकेडमिक मॉड्यूल्स मुकम्मल किए, एक मुनज्जम इल्मी प्रोग्राम जारी रखा, तकरीबन 25 ऑडियो बुक्स सुने, कई मतून और इल्मी मवाद से इस्तेफादा किया, सीरत नबवी से मुतालिक तकरीबन 100 रिकॉर्डेड लेसन्स मुकम्मल किए। और इस सब को वो अपनी परफेक्शन का सबूत नहीं बनाता बल्कि साफ कहता है कि ये फखर के लिए नहीं मोटिवेशन के लिए है। वो ये भी कह रहा था कि शायद हम सोशल मीडिया कहने के बजाय हम इसे सोशल डिस्ट्रैक्शन कहें, क्योंकि क्या वाकई ये हमें कनेक्ट कर रहा है या हमारी अटेंशन को तोड़ रहा है। यकीनन सोशल मीडिया के कई सारे फवायद हैं लेकिन मसला प्लेटफॉर्म का वजूद नहीं, मसला यह है कि आप उसे कंट्रोल कर रहे हैं या वो आपको। सामिन किराम, अब अगर हम कुरान की तरफ रुजू करें तो हमें हैरत अंगेज तौर पर एक ऐसा मुकम्मल मिजाज मिलता है जो इंसान को तवाजुन, जब्त, वक्त की कदर, निगाह की हिफाजत, हकीकी ताल्लुक, जिक्र इलाही और मकसद हयात की तरफ वापस लाता है। वैसे कुरान करीम में आपको टेक्नोलॉजी का नाम तो नहीं मिलेगा या कुरान करीम ने कहीं टेक्नोलॉजी का हुक्म तो नहीं दिया, लेकिन कुरान करीम में वो उसूल दे देता है जिनसे हम हर दौर की टेक्नोलॉजी को जान सकते हैं। अल्लाह ताला सूरतुल असर में फरमाता है
2: वल्लास्र इन्नल इंसान लफी खुस्र,
0: जमाने की कसम बेशक इंसान खसारे में है। यहाँ अल्लाह ने वक्त की कसम खाई, क्यों? क्योंकि इंसान की असल कैपिटल यही है, माल जाए हो तो दोबारा आ सकता है, सेहत कमजोर हो तो कभी बहाल हो सकती है, लेकिन गुजरा हुआ एक लम्हा भी वापस नहीं आता। آج اگر کوئی شخص روزانہ 5-6-7 یا 9 گھنٹے فون پر گزارے

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें हम कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 888-8806 पर या ईमेल करें marketing@qmc.qa।
1: इंसान आसमान से इस दुनिया में उतारा गया है और उसे दोबारा आसमान की तरफ ही लौटना है, इसलिए इंसान के रब ने आसमान से एक रस्सी लटकाई और फरमाया, सब इस रस्सी को मजबूती से डालो और आपस में तफर्रका ना डालो। ये हमले मतीन है कुरान करीम। आइए तलाश आसमान के साथ सुनिए एक खास प्रोग्राम पर्ल्स ऑफ द कुरान, जहां हम तलाश करेंगे कुरान के वो पी तो हमारी जिंदगी को सार देंगे।
2: السلام ورحمة الله وبركاته. بسم الله والحمد لله والصلاة والسلام على رسول الله وبعد. سامعين كلام برنامج بردو قرآن مكيس مبارك القيمة میں آپ سب کا خیر مقدم ہے. آج ہماری گفتگو ہوگی حلت و حرمت نامی قرآنی موضوعوں پر. آپ یہ دل مل کر سکیں حلال اور حرام یہ کیسے قرآنی موضوع ہوتے ہیں، لیکن اسی سوال کو سمجھنے کے لیے ضرور آج کا پورا پروگرام کا، چونکہ ایک دو جملے میں تو ہم اب نہیں دے

हलाल और हराम करार देने का हक सिर्फ अल्लाह ताला को है। यह हक किसी इनके पास नहीं, खा वो कितना ही बड़ा आलिम हो, कितना ही मकबूल रहनुमा हो या कितनी ही बुलंद शख्सियत क्यों ना हो। हत्ता के अंबिया अलैहिस्सलाम भी अपनी तरफ से हलाल और हराम मुकर्रर नहीं करते, वो वही पहुँचाते हैं जो अल्लाह की तरफ से उनकी तरफ वही किया जाता है। कुरान हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़बान से ये उसूल सिखाता है, नतबिल्लाह वयुहा इलैक, मैं तो सिर्फ उसी की पैरवी करता हूँ, मेरी तरफ वही की जाती है। यानी दीन में असल चीज़ इत्तबा है, इख्तिरा नहीं। बुजुर्गान दीन के यहाँ एक खूबसूरत आबीर मिलती है, इत्तबा वला तब्तदा वत्तदा वतर्तफा, पैरवी करो अपनी तरफ से दीन घड़ो, आजिज़ी इख्तियार करो, अपने आप को हुक्म देने वाला न समझो। यही मिजाज हमारे असाफ का था। अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु, अजीम सहाबी खलीफतु रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम भी खिलाफत संभालते हुए अपनी शरीयत का खालिक नहीं समझते थे। तो यहाँ एक फ़र्क समझ लीजिए, समझने के नाम जो आलिम हैं ये हुक्म ईजाद नहीं करते, ये हुक्म समझते हैं, बयाते हैं। नबी हुक्म घड़ते नहीं, अल्लाह का पैगाम पहुँचाते हैं। तो मुशर्रा हकीकी सिर्फ अल्लाह ताला है। इसको मज़ीद एक मिसाल से समझिए कि कुरान ने अहले किताब के एक इन्हराफ को इसी जाविये से बयान किया, اتخذوا احبارهم ورهبانهم اربابا من دون الله, उन्होंने अपने उलमा और दरवेशों को अल्लाह के सिवा रब बना लिया। यह आयत सुनते हुए अदीब ने हातिम रज़ी अल्लाह अन्हु ने अर्ज किया कि हम तो उनकी इबादत नहीं करते थे। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने समझाया कि जब वो तुम्हारे हलाल को हराम और हराम को हलाल करार देते और तुम उनकी पैरवी करते तो यही उनको रब बनाने की एक सूरत थी। तो सामने कराम यानी इबादत सिर्फ सजदे का नाम नहीं, इसको इससे समझ लीजिए। कभी इंसान जबान से किसी को तो खुदा नहीं कहता, लेकिन अगर वो अल्लाह के वाज़ेह हुक्म के खिलाफ किसी इंसान को दीन का दर्जा दे दे तो अमली तौर पर उस इंसान को ऐसी इताअत दे रहा होता है जो सिर्फ अल्लाह के लिए होनी चाहिए। मसलन अगर कोई शख्स हमें सिला रहमी का हुक्म छोड़कर कतर रहमी का हुक्म दे पर हम जानते बूझते सिर्फ उसकी शख्सियत की वजह से अल्लाह के हुक्म के खिलाफ उसकी इताअत करें तो मसला यहाँ मरजईयत का मसला बन जाता है। असल सवाल यह आखिर पर किस हुक्म के सामने झुका हूँ। इसीलिए बात हमेशा याद रखिए, हलाल मा हलल्लाह والحرام ما حرم الله, حلال وہ ہے جسے اللہ نے حلال کیا اور حرام وہ ہے جسے اللہ نے حرام کیا ہے۔ اور یہی وجہ ہے کہ ہمارے سلف علماء کرام حلال اور حرام کے الفاظ استعمال کرنے میں بھی بہت محتاط تھے۔ قاضی ابو یوسف رحمہ اللہ جو امام ابو حنیفہ رحمہ اللہ کے جلیل القدر شاگرد تھے, ان سے معلوم ہے کہ انہوں نے اپنے اہل علم مشائخ کو دیکھا کہ وہ بلا کسی چیز کے بارے میں فوراً یہ کہنے کو پسند نہیں کرتے تھے کہ یہ حلال ہے یا یہ حرام ہے۔ کیوں؟ کیونکہ یہ معمولی الفاظ نہیں ہیں۔ جب آپ کہتے ہیں یہ حرام ہے تو دراصل آپ یہ کہہ رہے ہوتے ہیں کہ اللہ نے اسے منع کیا ہے, اور جب آپ کہتے ہیں یہ حلال ہے تو آپ اللہ کی شریعت کی طرف ایک نسبت کر رہے ہوتے ہیں۔ لہٰذا جہاں نص بالکل واضح ہو وہاں بات بھی واضح ہونی ہے۔ مثلاً اللہ تعالیٰ نے مردار کے بارے میں شریف پر متعلق سے جھجک کی ضرورت نہیں, ہم کہتے ہیں مردار حرام کیونکہ اللہ تعالیٰ نے صراحت کے ساتھ حرام فرمایا ہے۔ لیکن جہاں مسئلہ اجتہادی ہو, اہل علم کے درمیان اختلاف ہو یا دلیل قطعی نہ ہو, وہاں ایک صاحب عالم زبان کو سنبھالتا ہے, فوراً اللہ کی طرف قطعی حکم منسوب نہیں کرتا۔ ربیع ابن خزیم رحمہ اللہ سے منقول ہے کہ وہ اس بات سے ڈراتے تھے کہ انسان یوں کہہ دے کہ اللہ نے اسے حلال کیا ہے اور پھر حقیقت میں اللہ نے ایسا نہ کیا ہو, یا کہہ دے اللہ نے اسے حرام کیا ہے جبکہ اللہ نے اسے حرام نہ کیا ہو۔ یہ خوف کس چیز کا تھا؟ کہ اللہ پر بغیر علم کے بات کہنے کا۔ یہی وہ بات ہے جس کی قرآن نے سختی سے مذمت کی ہے۔ ابراہیم نخعی رحمہ اللہ جیسے بڑے تابعی فقیہ کے بارے میں بھی منقول ہے کہ جب بعض مشتبہ یا اجتہادی مسائل پر گفتگو ہوتی تو وہ نسبتاً محتاط الفاظ استعمال کرتے کہ یہ مجھے پسند نہیں, یہ مکروہ ہے, اس میں کوئی حرج معلوم نہیں ہوتا, لیکن فوراً حلال اور حرام کے بڑے الفاظ استعمال نہیں کرتے تھے الا یہ کہ دلیل واضح ہو۔ تو سامعین کرام, ہمارے سلف صالحین کے بارے میں جیسے کہ بتایا میں نے کہ وہ لفظ حرام وہاں استعمال کرتے حرمت یقینی طور پر معلوم ہو۔ ہاں اگر کسی مسئلے میں شبہ ہو تو انسان یہ کہہ سکتا ہے کہ یہ مجھے یہ مناسب نہیں لگتا, میں اس سے اجتناب کو بہتر سمجھتا ہوں, اس میں مجھے اطمینان نہیں, اس میں اہل علم کے اختلاف, لیکن بلا دلیل فوراً یہ کہنا کہ یہ اللہ کی طرف سے حرام ہے یہ ایک بہت بڑی ذمہ داری ہے۔ امام احمد بن حنبل رحمہ اللہ عظیم امام کے پاس لوگ دور دور سے سوالات لے کر آتے تھے۔ روایتوں میں آتا ہے کہ ایک شخص ایک طویل سفر طے کر کے بہت سے سوالات لے کر آیا۔ امام احمد رحمہ اللہ نے جن سوالات کے لیے تھا ان کے جواب

0: मैकेनिकल थिंग्स।
1: अच्छा अच्छा अच्छा अच्छी बात,
0: मैं कह रही हूँ पढ़ लो क्लास के स्कूल अंदर क्लास में चले जाते
1: जब ही कहा था कि पर्चे मत बनाओ ज्यादा पढ़ लो पर्चे देखो कहा ये एक्सपीरियंस है भाई ये एक्सपीरियंस है
0: पर्चे खर्रे बनाने का।
1: हाँ
0: यार छुपाए थे
1: नकल के लिए अकल चाहिए भाई ऐसी ऐसी जगह छुपा क्या बताऊँ उन्हें यार बहरहाल कामयाब हुए अल्हम्दुलिल्लाह हमेशा ऐसी बात नहीं है तो मगर ये मजाक है बच्चों को पढ़ना चाहिए और ऐसी कोई बात नहीं है और अब मैंने भी पढ़ाई लिखाई करके ही
0: खर्रे बनाए
1: नहीं नहीं बहुत जरूरी है भाई पढ़ाई लिखाई काम आती है सारे बच्चे जो इस वक्त सुन रहे हैं वालदैन सुन रहे हैं जरूर पढ़ाई लिखाई है और हमारी बातों पर मर जाइए तो जैसा बहुत बहुत शुक्रिया हमारे साथ जुड़ने के लिए और उनसे ही पूछिएगा कि तारीख मांगी है सरोवर भाई ने बस इंशाल्लाह कल सुबह आपकी बात हो तो उनसे जरूर पूछिएगा
2: आज तो यार आज की डेट भी कंफर्म नहीं है
1: नहीं नहीं आप आरजे कबीर साहब से कहिएगा सरोवर भाई ने तारीख मांगी बस इतना कहिएगा बाकी मैं देख
2: लूंगा
1: मेरा पैगाम पहुंचाइए चलिए साहब बहुत बहुत शुक्रिया बहुत बहुत शुक्रिया ओके देन तो भाई यहाँ पर ये हो रही है वार्तालाप के आपकी जिंदगी में एक्सपीरियंस जो है वो ज्यादा कामयाबी पे ले गया आपको या फिर आपकी पढ़ाई। हेलो अस्सलाम वालेकुम कैसे हैं भाई शेर आ रहा होगा आप कोई शेर आ रहा होगा कह रहा हूँ पीछे से चीता बकरी बिल्ली कुछ तो आ ही रही होगी
0: भालू भालू
2: हो सकता है आपकी बातों से
1: हाँ ये देखिए हाँ हाँ इरशाद इरशाद
2: अर्ज है
1: हाँ कर्ज है
0: अर्ज है
1: अच्छा अर्ज है मैंने कहा कर्ज है जी
0: फर्ज है सुनना फर्ज है
1: अच्छा अच्छा फर्ज है हाँ ओके
2: लगता है आपको कान में ड्रॉप की जरूरत
1: है
2: ड्रॉप डालने की जरूरत है कान में
1: सुलगता है मिसरा ही समझ नहीं आया हमारे शेर आ रहा था कुछ और आ रहा था मैं समझा ही नहीं नसीम भाई
2: आपकी बातों के जवाब दे रहा था कि आपको सुनाया
1: समझाना है अच्छा अच्छा ओहो अच्छा अच्छा अच्छा अच्छा नहीं नहीं एक बार और मुकर्रर इरशाद कीजिए
2: कि हर मोड़ पे मिल जाते हैं
1: हर मोड़ पे मिल जाते हर मोड़ पे मिल जाते हैं
2: हमदर्द हजारों
1: हमदर्द हजारों ओहो
0: अब आप चुप रहिएगा एक सेकंड के लिए अब
2: तेरी पस्ती में अदाकार बहुत है
0: ऐसे ही स्टूडियो में कलाकार
1: बहुत हैं आप आपको आपको आप पे छोड़ा है इन्होंने ये शेर
0: नहीं स्टूडियो में ऐड किया उन्होंने कलाकार बहुत हैं बहुत हैं तो फिर आप हैं
1: भाई बहुत खूब नसीम साहब बड़ी अच्छी है बड़ी अच्छी मतलब बड़ा अच्छा है बड़ा अच्छा है तो क्या कहते हैं आज के मौजू के हवाले से क्या कहते हैं नसीम भाई
2: देखिए अगर एक्सपीरियंस है तो आप कहीं भी लग सकते हैं
1: अच्छा
2: उसके साथ जो उसके साथ जो नॉलेज इल्म भी होना जरूरी है
0: नॉलेज भी होना चाहिए हाँ ये आपने बहुत अच्छा कहा दोनों का कॉम्बिनेशन है
1: दोनों का कॉम्बिनेशन ओके
0: अकेला एक्सपीरियंस ठीक है यूजफुल होगा लेकिन बहुत लॉन्ग लास्टिंग नहीं होगा ये आपने जो बात कही ना ये 100% सही कही दोनों का कॉम्बिनेशन बहुत सही तो चलिए और कुछ इसके बारे में कुछ एक्सप्लेन करके बताना चाहेंगे यू आर डन मतलब आपका हो गया
1: अच्छा एक बार आ रहा आ रहा आने दी आने दी आओ आओ
2: नहीं रहा है
1: अच्छा
0: जा रहा है
2: चला गया
1: निकल लिया लिए साहब शेर निकल लिया
0: अच्छा खासा आ रहा था आप चीख चीख के उसको भगा दिया
1: रुक गया चलिए साहब अगर याद आ जाए तो फिर आप मैसेज भी कर सकते हैं वो भी इंशाल्लाह मैं पढ़ रहा हूँ तो उसमें पढ़ दूंगा कोई ऐसा मसला नहीं है नसीम भाई बहुत बहुत शुक्रिया हमारे साथ जुड़ने के लिए थैंक यू सो मच
2: हैं आपसे सुनना चाह रहा
1: हूँ अच्छा मैं भी सुनाता हूँ अभी अभी थोड़ी देर में सुनाता हूँ ठीक है ओके ओके ओके तो भाई ये तो नसीम भाई प्यारे प्यारे हमारे और यहाँ पर कुछ मैसेजेस उसके साथ फिर एक और कॉल इन्फॉर्मेशन एंड अस्सलाम वालेकुम कहते हैं पहले तो अस्सलाम तारिक जमील साहब हमारे साथ जुड़ गए हैं यहाँ पे इन्फॉर्मेशन एंड नॉलेज इज़ योर हिडन पावर एंड एक्सपीरियंस विल ग्रो योर पावर डे बाई डे شیخ عرفان القاسمی صاحب طارق جمیل صاحب سے ملتے ہیں ماشاءاللہ
0: بہت ہی اچھا کام
1: تو وہی وہی یاد آ جاتے ہیں مجھے اللہ تعالیٰ
0: نالج انسان کو ڈائریکشن تو دیتی ہے لیکن ایکسپیرینس جو ہے اسے اس طرح سے کام کرنے کا حوصلہ دیتا ہے تو یہ کہیں نہ کہیں بہت اچھا
1: السلام علیکم ہم آپ کے ساتھ ایف ایم 107 شہزادہ سلیم آج کل کال پہ نہ بات کر رہے ہیں نہ آ رہے ہیں کہنے ہا ہا ہا آصف بھائی اوکے آصف بھائی ہمارے ساتھ جڑے ہوئے ہیں اور انجوائے کر رہے ہیں شو کو کہتے ہیں بھائی السلام علیکم
0: وعلیکم السلام
1: اوکے کال لے لوں یا ایک میسج اوکے السلام علیکم سرور ہے نازیہ
0: وعلیکم السلام
1: کیسا ہے آپ دونوں آپ کا پروگرام سنتا ہے آپ کا پروگرام سن ہے اچھا لگتا ہے یہ محمد نواز ہے ہمارے ساتھ بہت بہت شکریہ بہت شکریہ میرے بھائی ایک اور کالر یہاں پر ہیلو السلام علیکم وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ کون ہے ہمارے ساتھ نوید ہے شاید آصف انصاری صاحب الحمد للہ ہم لوگ بالکل ٹھیک ہیں آصف بھائی آپ کیسے ہیں خیریت سے ہیں الحمد للہ
3: جی آج کا موضوع کیا آپ نے بولا تھا مجھے میں نے ابھی ریڈیو آن کیا ہوا ہے
0: اچھا آج ہم جو ہے
3: نالج
0: اور ایکسپیرینس جی جی جی
3: جی تو پہلے جب نالج ہوگی تبھی تو ایکسپیرینس آئے گا نا
0: یہ بھی ایک پوائنٹ ہے یہ کہیں نہ کہیں تھوڑا بہت تھیوریٹیکل نالج ہو صحیح
3: پہلے کسی بھی ایز اے میں میکینک ہوں مجھے تھوڑی تھوڑی نالج ہو اس کے بعد ہی میں پورا کام سیکھا پھر جو ہے مجھے ایکسپیرینس ہوا نا
0: صحیح
3: تو پہلے علم ضروری ہے اس کے بعد ایکسپیرینس تو دھیرے دھیرے آ ہی جاتا ہے
1: کافی حد تک بٹ کافی کہنا چاہیے پروفیشنز میں ٹھیک ہے اگر آپ پروفیشن کی ہی بات کریں گے تو ٹھیک ہے بٹ کافی چیزیں ایسی ہوتی ہیں کہ بغیر اس کے بھی
3: ایکچوئل کیا ہے سر کسی بھی فیلڈ میں آپ جائیں گے پروفیشن کی بات نہیں کر رہا ہوں میں آپ جب تک کسی بھی لوگوں سے ملیں گے نہیں تو کسی بھی بات کا جو ہے ایکسپیرینس جب ہی مل سکتا ہے جب آپ کو نالج ہوگی کسی بھی ٹاپک پہ آپ بات کر رہے ہو
0: صحیح کہا آپ نے
3: تو ایکسپیرینس ہے تبھی آپ کو نالج ہے تبھی تو اس ٹاپک پہ بات کر رہے ہو ایکسپیرینس کے ساتھ
1: صحیح
0: اور اگر آپ سروے جنرل لائف میں اس کو اپلائی کر کے دیکھ رہے ہیں فار ایگزامپل ریلیشن شپس میں یا اور چیزوں میں تو وہاں پہ تو کوئی ایز سچ آپ کے پاس بک بھی نہیں ہے بکش نالج تھوڑی ریکوائرڈ ہے اس کے لیے
1: بالکل
0: وہ تو نالج ریکوائرڈ ہے اور نالج اگین آپ کو کہیں نہ کہیں سم وے اور دی ادر آپ نے بک سے سیکھی ہے اف ان کیس آپ نے ایمپتھی پڑھی کہیں تو وہ آج آپ اپلائی کر رہے ہو اپنے ریلیشن شپ میں کائنڈنیس کہیں پڑھی آج آپ نے اسے اپلائی
1: کیا یہ تو پڑھائی کی بات ہو گئی اخلاق ہم کہیں پڑھتے نہیں ہیں نازیہ ہمارے اندر آتے ہیں سیکھتے ہیں ہاں ہم سیکھتے نہیں والدین سے ٹھیک ہے قرآن سے تو ظاہر بات ہے وہ تو ہر چیز چینج ہو رہی ہے بٹ بچہ جو ہے صحیح صحیح صحیح صحیح چلیے ہماری بات پہنچ گئی ہے مجھے لگتا ہے سب لوگوں تک
0: لیکن آپ نے بہت ہی اچھی بات کہی اور میں آپ کے اس بات کے ساتھ بہت زیادہ بہت حد تک اتفاق رہی ہوں میں یہ چاہ رہی تھی کوئی نکل کے ایسا کہے کہ نالج چاہیے اس کے ساتھ ایکسپیرینس چاہیے
1: کیا بات ہے
0: یہ بہت امپورٹنٹ ٹائم تھی
3: نالج لینے جاتا تھا اس کو کیسے معلوم آپ
1: بالکل صحیح
3: باہر رہ رہے ہو ایک مڈل کلاس بچہ ہو یا گھر کے اندر جو چیز چل رہی ہے وہ نالج لیتا ہے گھر کے اندر سے تبھی تو اس کو سمجھ میں آتا ہے پھر ایکسپیرینس ہوتا ہے
1: صحیح
3: اب آپ بھی کسی سے بات کر رہے ہو آپ نے بھی یہاں پہ جوائننگ جب بھی کی ہوگی اس سے پہلے آپ کو اس چیز کی نالج ہوگی آر جی
0: Exactly. اور شاید مس انڈرسٹوڈ ہو جاتے ہیں لوگ وین وی سے نالج اس کا مطلب ڈگری نہیں ہے اٹس ناٹ مینٹ دیٹ وے ہاں دیٹ از آل ٹوگیدر ڈیفرنٹ جی جی
1: بالکل صحیح بھائی کیا بات ہے
3: کوئی چیز سکھاتی نہیں ہے ٹھیک ہے
1: صحیح
3: ہم دھیرے دھیرے کوئی بھی چیز ہے وہاں تو صرف پڑھائی ہوتی ہے لیکن کوئی بھی چیز سیکھنے کے لیے ہمیں لوگوں میں جانا پڑتا ہے نالج لینی پڑتی ہے کسی بھی چیز
0: جیسے آپ نے یہ بات کی جیسے ڈاکٹر ہے ڈاکٹر پہلے پڑھتا ہے کتاب میں کہ آپریشن کیسے کرنا ہے تمام اسٹیپس جانتا ہے پڑھ کے پھر اصل آپریشن کرنے کے لیے کانفیڈینس کے لیے اسے ایکسپیرینس چاہیے جو آف کورس اسے پریکٹیکل نالج مطلب پریکٹیکل ایکشن کے تھرو ملتا ہے تو کہیں نہ کہیں اس کا کنیکشن ہے
1: کیا بات ہے بھائی آصف بھائی بہت ہی زبردست اور بڑی اچھی بات بہت بہت شکریہ ہمارے ساتھ جڑنے کے لیے آصف بھائی تھینک یو سو مچ ارے واہ یار یہ بات تو آپ پہلے بتاتے تو ہم اور خوش ہوتے ویسے ہم اتنے ہی خوش ہو رہے ہیں جتنی آپ پہلی بار یہ بات بتائی ہو آپ نے
3: مطلب ابھی کچھ سالوں میں ابھی پہلی بار فون کیا ہے نہیں تو میں 2012 اور 13 میں کال کرتا تھا آپ کے سامیہ طیب اور یہ لوگ تھے اس ٹائم پہ
0: صحیح
3: کافی ٹائم پہلے
0: अच्छा चलिए, हमें बड़ी खुशी है कि आज आप इतने अरसे के बाद हमारे साथ जुड़े हैं एंड मेक श्योर कि आगे भी आप जो है वो ये रिलेशनशिप हमारी और आपकी जारी रखेंगे इंशाल्लाह।
1: ऑलराइट आसिफ भाई, थैंक यू सो मच, थैंक यू सो मच, अल्लाह हाफिज़, अपना ख्याल रखिए। तो भाई यहाँ पर
0: ऐसा पर्सपेक्टिव दिया जो मैं